0: buy this? Huh?
1: तो मैंने कहा कि फिर आप मुसलमान क्यों हैं अभी तक? देखता हूं कि मस्जिद में आते हैं, नमाज में शिरकत करते हैं, हाँ, कौम के अंदर नजर आते हैं, चले जाइए. क्या दो वजहों के बिना पर, एक फैमिली और एक कम्युनिटी.
0: मुझे कहा उसने,
1: बिकॉज ऑफ फैमिली रिलेशन एंड बिकॉज ऑफ कम्युनिटी, इंसान जो है इस दुनिया के अंदर से इन दो चीजों की जरूरत होती है. इसीलिए बाकायदे आज की मैं बात कर रहा हूं इस दौर के इब्न अबी खलफ, पैगंबर का सबसे बड़ा दुश्मन. आप मस्जिद नबवी में तशरीफ फरमा थे अपने असहाब के साथ, आया और उसके हाथ में एक पुरानी और बोसीदा हड्डी थी लेकर आया, और उस पुरानी और बोसीदा हड्डी को वो दबाने लगा पैगंबर के सामने और उसके असहाब के सामने. और फिर जब रेजा रेजा हो गई वो हड्डी, तो पैगंबर के सामने हवा में उड़ाया यूं करके, और कहा, ए मोहम्मद, बताओ कि अब इस बोसीदा हड्डी को दोबारा कौन जिंदा करेगा? और इसका जिक्र आया है सूरह यासीन के अंदर, وضرب لنا مثلا ونسي خلقه. और ये हमारे लिए मिसाल दे रहा है, एग्जाम्पल दे रहा है, और खुद की खिलकत को, खुद के क्रिएशन को भूल गया है. खुद की खिलकत, भाई बंदा, बंदे के लिए जरूरी ये है कि वो कभी कभार जब आईने के सामने खड़ा रहे तो सिर्फ अपने आप को सजाए नहीं, बल्कि गौर से देखे और अपनी खुद की खिलकत को पहचाने. अक्सर लोग आईने के सामने खड़े हो जाते खुद को ग्रूम करने के लिए, खुद को सजाने के लिए, कभी ये कट तो कभी वो कट. हा, मिरर मिरर ऑन द वॉल, हु इज द फेयरेस्ट ऑफ ऑल. भाई सर अपनी खिलकत को देखो, तबारक अल्लाह अहसन अल खालिकीन, मुबारक है वो जात, बेहतरीन क्रिएशन ऑफ अल्लाह. मन आरफ नफ्स फकद आरफ रब्बा, जो अपने आप को पहचान दे वो खुदा को पहचानता. कहा वज़रब लना मसलन वनसिया, खुद की खिलकत को. قال من يحيي العظام وهي رميم, और ये कह रहा है कि इन बोसीदा हड्डियों को दोबारा कौन जिंदा करेगा? ये हड्डियां जो पुरानी हो चुकी बोसीदा कौन दोबारा? قل اي من حبيب كهدو انس يحيي الذي انشاها اول مره وهو بكل خلق عليم. كهدو اسے کہ وہی دوبارہ زندہ کرے گا جس نے پہلے خلق کیا تھا, جس نے پہلے پیدا کیا تھا. وهو الخلاق العليم, اور وہ بڑا پیدا کرنے والا اور سب سے زیادہ علم رکھنے والا. یہ خدا یہاں پر اپنی قدرت اور طاقت کا اعلان کر رہا ہے. قل یحییھا الذی انشأھا اول مرۃ وهو بكل خلق علیم الذی جعل لکم من الشجر الاخضر نارا فاذا انتم منه توقدون. اور پھر اس کے بعد خدا سوال کرتا, اولیس الذی خلق السماوات والارض بقادر على ان يخلق مثلهم بلا وهو الخلاق العلیم. وہ کہ جس نے آسمان اور زمین کو پیدا کیا, کیا وہ یہ قدرت نہیں رکھتا کہ ایسا ہی وہ دوبارہ خلق کرے, پیدا کرے؟ بلا وہو الخلاق العلیم, وہ سب سے بڑا خلاق ہے, یعنی خلق کرنے والا ہے, علم رکھنے والا ہے. اور پھر اپنی قدرت اور طاقت کا اعلان کرتا ہے, انما امره اذا اراد شيئا ان يقول له كن فيكون. وہ جب بھی کسی چیز کا ارادہ کرتا ہے صرف کہتا ہے کون, ہو جا فیکون, تو وہ ہو جاتا ہے. فسبحان الذی بیدہ الملک, کائنات کی بات ہو رہی ہے, آیات الہی. فسبحان الذی بیدہ الملک وہو علی کل شیء قدیر. ما شاء اللہ, پاک اور منزہ ہے وہ ذات کہ جس کے قبضے میں یہ مالکیت اور حاکمیت ہے, اور وہ ہر شے پر قادر ہے. یہ ہے قدرت اور طاقت. اب اس زمانے میں کس طرح سمجھا ہے قرآن مجید کے اندر میرے دوستو, خدا نے کچھ مثالیں پی